0: याद रखिए इंसान जिन लोगों के साथ मुसलसल रहता है उनके गुफ्तगु आहिस्ता आहिस्ता उसके जहन की गुफ्तगु बनने लगती है। अगर 24 घंटों में कोई एक शख्स भी ऐसा नहीं जो आपसे कहे अल्लाह को याद करो, कोई ऐसा नहीं जो पूछे कुरान कैसा चल रहा है, कोई ऐसा नहीं जिसके साथ बैठ कर आखिरत याद आए, तो दिल को अपनी ग़िज़ा कहाँ से मिलेगी। और इसीलिए सालह सोबत ये कोई लग्जरी नहीं, बाज़ लोगों के लिए उनके ईमानी सफ़र की शरियान हयात होती है। और जब सालह दीनदार नेकोकार लोग मिल जाए तो उनसे फरिश्तों जैसी परफेक्शन मत मांगिए। कुरान ने हमें एक और उसूल दिया है, वतवासव बिलहक़ी वतवासव बिस्सब्र। वो एक दूसरे को हक की नसीहत करते हैं और एक दूसरे को सब्र की नसीहत करते हैं। गौर कीजिए, अगर सब पहले ही कामिल होते तो तवासी की क्या जरूरत होती। मैं कहीं कमजोर हूँ, आप मुझे संभालें, आप कहीं कमजोर हो, मैं आपको याद दिलाऊं, मैं गलती करूँ, आप इसलाह करें, आप थकें तो मैं हौसला दूं। साले सोबत का मतलब बेआयब लोगों का मिल जाना नहीं, एक दूसरे को अल्लाह की तरफ संभालते हुए चलना है। मजीद सामिन इकराम, अब वहन के चौथे सबब की तरफ आते हैं। और ये सबब दरअसल इंसान के अपने नफ्स के अंदर है, और वो इस तरह के जब ख्वाहिश और शरीयत आमने सामने आ जाए। बाज़ लोग दीन के रास्ते पर आते हैं लेकिन कुछ अरसे बाद उन्हें एक नई कशमकश महसूस होती है। वो कहते हैं, दीन इख्तियार करने से पहले मेरी जिंदगी में बहुत सी चीजें थी, जिंदगी में बहुत कम बाउंड्रीज थी। फिर इंसान दीन सीखने लगा, अब उसे बताया गया कि ये जायज है ये नाजायज है। इस ख्वाहिश को इस तरह पूरा नहीं किया जा सकता है, ये माली मामला दुरुस्त नहीं, ये मवाद देखना जायज नहीं। अब पहली मरतबा इंसान के अंदर एक तसादुम पैदा होता है, दिल अल्लाह की तरफ जाना चाहता है मगर नफ्स पुरानी लज्जतें वापस मांग रहा है। यही अगर इंसान ने दीन को सही तौर पर न समझा तो दोबारा वो दिली कमजोरी हावी हो सकती है। वो सोचता है तो क्या दीनदारी का मतलब ये है कि जिंदगी की सारी खुशी खत्म, क्या इस्लाम सिर्फ मना करता है ये ना देखो ये ना करो यहाँ ना जाओ उस ताल्लुक से बचो तो फिर खुशी कहाँ है। ये सवाल बहुत अहम है और उसका जवाब सिर्फ ये नहीं कि बस हराम है छोड़ दो, हुक्म अपनी जगह हक है, लेकिन दिल की तरबियत जरूरी है। यानी इस्लाम इंसान को बेलज्जत जिंदगी नहीं देना चाहता, इस्लाम चाहता है कि इंसान लज्जत का मफहूम ही बड़ा कर दे। हमने लज्जत को चंद जिस्मानी एहसासात तक महदूद कर दिया है, अच्छा खाना पीना सुनना जो चाहे करना, हम समझते हैं कि अरे यही सब कुछ है। लेकिन दीन आकर कहता है नहीं, इंसान सिर्फ जिस्म नहीं, उसके पास दिल भी है, रूह है, अकल है, और जिस तरह जिस्म की लज्जतें हैं उसी तरह दिल की भी लज्जतें हैं। बल्कि बाज़ लज्जतें ऐसी हैं जिनके मुकाबले में बहुत सी फौरी जिस्मानी लज्जतें छोटी महसूस होने लगती हैं। अल्लाह को पहचानने की लज्जत, अल्लाह के कुर्ब की लज्जत, सजदे में अपने रब से बात करने की लज्जत, कुरान की एक आयत का अचानक दिल के अंदर उतर जाने का जायका, गुनाह की शदीद ख्वाहिश के बावजूद सिर्फ अल्लाह के लिए उसे छोड़ देने का सुकून, किसी इंसान के काम आने के बाद दिल में पैदा होने वाली पाकीज़ा खुशी, हलावत ईमान। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तीन खसलतें ऐसी हैं कि जिसमें हो वो ईमान की हलावत पाता है। जरा लफ्ज देखिए ना, हलावत ईमान, ईमान की मिठास, गोया ईमान का एक जायका भी है। अब हलावत ईमान की बात पर अगर कोई ये कहे, अरे मुझे तो महसूस ही नहीं हो रही है, मैंने बहुत सी चीजें छोड़ दी, लेकिन जिस खुशी जिस सुकून जिस हलावत की बात की जाती है वो कहाँ है। और दूसरी तरफ पुरानी ख्वाहिशें अभी भी आवाज देती हैं। समझने के नाम, अब इंसान दो दुनियाओं के दरमियान खड़ा है, पुराने गुनाह की लज्जत याद आ रही है और नई इताअत की लज्जत अभी पूरी तरह महसूस नहीं हो रही है। ये मरहला बहुत नाजुक है, यहाँ अगर दिल को सही रहनुमाई ना मिले तो वो कह सकता है कि फिर मैं वापस ही क्यों ना चला जाऊं, और यही दिली कमजोरी का दरवाजा बन जाता है। कुरान यहाँ एक निहायत खूबसूरत जवाब देता है, वस्तबिर लिइबादती, उसकी इबादत पर खूब साबित कदम रहो। कुरान ने सिर्फ इस्बर नहीं फरमाया, कहा इस्तबिर, यानी अपने आप को सब्र पर मजबूती से कायम रखो, मुसलसल जिद्दोजहद करो। हकीकत यह है कि हर सजदे में तो आंसू नहीं आते, हर तिलावत में दिल नहीं कांपते, हर नमाज में वही कैफियत नहीं होगी, और ईमान की बुलंद मनाजिल सिर्फ चंद हफ्तों की मश्क से नहीं मिलती, कभी बंदे को दरवाजा खटखटाते रहना पड़ता है। और इस तरह इबादत जारी रखने से लज्जत का दरवाजा मिलता है। कभी हम तरतीब उलट देते हैं तब जाकर मसला पैदा होता है, हम कहते हैं कि पहले दिल लगे फिर कुरान पढ़ूंगा। शायद उसका जवाब यह है कि कुरान पढ़ते रहिए, दिल लगना भी सीखेगा, क्याम करते रहिए, अल्लाह सुभान व तआला आपको रास्ते में मिलेंगे, मजबूती से चलते रहिए, चूंकि बाज लज्जतें सफर के आगाज पर नहीं सफर के اندر ملتی ہے یا سفر کے انجام میں ملتی ہے۔ مزید اس کے ساتھ ساتھ یہ بھی ضروری ہے کہ خواہش کے سرچشموں کو خشک کیجیے۔ وہ اکاؤنٹس جو بار بار فتنے کی طرف لے جاتے ہیں، وہ جگہیں جو پرانی لغزشوں کو جگاتی ہیں، وہ کانورسیشنز جو سابقہ ناجائز تعلقات کو زندہ رکھتی ہیں، وہ کانٹینٹ جو خواہش کو مسلسل خوراک دیتا ہے، آپ ان تمام چیزوں سے دور رہنے کی کوشش کریں۔ چونکہ کبھی علاج یہ ہوتا ہے کہ آگ سے فاصلہ بڑھایا جائے، اس کا مطلب یہ بھی نہیں کہ انسان دنیا کی ہر جائز خوشی چھوڑ دے۔ اسلام جائز لذتوں کو حرام نہیں کرتا۔ حلال کھائیے، آرام کیجئے، خاندان کے ساتھ خوش رہیے، جائز تفریح اختیار کیجئے، لیکن فرق یہ ہے کہ خواہش آپ کی زندگی کا حصہ رہے، آپ کی زندگی کا خدا نہ بن جائے۔ اور پھر اللہ تعالیٰ کا وعدہ سنیے، من عمل صالحا من ذکر او انثى وهو مؤمن فلنحيينه حياة طيبة، جو مرد یا عورت ایمان کے ساتھ نیک عمل کرے، ہم اسے ضرور پاکیزہ زندگی عطا کریں گے۔ حیات طیبہ یعنی پاکیزہ زندگی، یعنی قرآن ہمیں ایک ایسی زندگی کی طرف لے جاتا ہے جس میں بندے کا تعلق اپنے رب سے اس کی زندگی کو مانا، سمت اور باطنی خیر دیتا ہے۔ اسی لیے ابھی بھی اگر وہ حلاوت پوری طرح محسوس نہیں ہو رہی تو فوراً یہ نتیجہ نہ نکالیے کہ دین نے مجھے کچھ نہیں دیا۔ اپنے سفر کا جائزہ لیجئے کہ کیا میں واقعی دروازہ کھٹکھٹا رہا ہوں، کیا گناہ کے سرچشمے میں نے پہلے سے بند کیا ہے یا نہیں۔ چونکہ بسا اوقات مسئلہ یہ ہوتا ہے، چونکہ بسا اوقات مسئلہ ہمارے طریقۂ سفر میں ہوتا ہے۔ اللہ سبحانہ وتعالی ہمیں حق کو حق سمجھنے اور باطل کو باطل سمجھنے کی توفیق عطا فرمائے۔ اللہم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه، آمین یا رب العالمین۔ پروگرام قرآن کے موتی کے آج کے اس حلقے سے تکنیکی معاون ندیم انصاری اور مجھے طلحہ اشرف الزمان کو آئندہ ملاقات تک کے لیے دیجیے اجازت۔ مع السلامہ۔
1: دوستوں، وزارت داخلہ نے عوام کو تنبیہ کی ہے کہ آرٹیفیشل انٹیلیجنس اے آئی کے ذریعے تیار کی گئی غلط یا گمراہ کن معلومات سے بچنے کے لیے ڈیجیٹل حفاظت کے اصولوں پر عمل کرنا نہایت ضروری ہے۔ ادارے کے مطابق انٹرنیٹ اور سوشل میڈیا پر ایسی تصویریں، ویڈیوز اور پیغامات سامنے آ سکتے ہیں جو دیکھنے میں بالکل حقیقی لگتے ہیں لیکن اصل میں اے آئی کی مدد سے تیار کیے گئے ہوتے ہیں۔ اس لیے کسی بھی معلومات کو شیئر کرنے سے پہلے اس کے ذرائع اور اصلیت کی تصدیق کرنی چاہیے۔ اس حوالے سے ایک مثال دی جا سکتی ہے۔ فرض کریں کہ کسی شخص کو سوشل میڈیا پر ایک ویڈیو ملتی ہے جس میں کسی مشہور شخصیت سے منسوب ایک اہم بیان نظر آتا ہے۔ ویڈیو دیکھ کر وہ فوراً اسے اپنے دوستوں اور فیملی گروپس میں شیئر کر دیتا ہے۔ بعد میں معلوم ہوتا ہے کہ یہ ویڈیو اے آئی کے ذریعے تیار کی گئی تھی اور اس کا حقیقت سے کوئی تعلق ہی نہیں تھا۔ اس طرح غلط معلومات چند منٹوں میں ہی ہزاروں افراد تک پہنچ جاتی ہے۔ منسٹری آف انٹیریئر نے زور دے کر کہا ہے کہ عوام ہمیشہ معتبر اور آفیشل پلیٹ فارم سے ہی معلومات حاصل کریں اور کسی بھی کنٹینٹ پر اندھا اعتماد نہ کریں۔ ایف ایم 107 آپ کی اور آپ کی فیملیز کی حفاظت کی خواہش کرتا ہے۔
2: Qatar's most heard radio station, FM 107. FM 107. They'll say, they see.

0: اس میں ہوتا ہے کہ بہت ساری خواتین یہ سمجھتی ہیں کہ اگر انہیں کوئی سمٹم نہیں ہے کوئی پرابلم نہیں ہے یا ان کی فیملی میں کوئی کبھی کسی کو بریسٹ کینسر نہیں ہوا تو ان کو نہیں ہو سکتا تو 85% جن خواتین میں بریسٹ کینسر ہوتا ہے ان کو فیملی ہسٹری نہیں ہوتی بریسٹ کینسر کی جو سب سے امپورٹنٹ فیکٹر ہے بریسٹ کینسر کا وہ ہے ایجنگ تو جیسے جیسے آپ کی ایج بڑھتی جاتی ہے آپ کا رسک فار ڈیولپنگ بریسٹ کینسر انکریز ہوتا ہے اس کے علاوہ یہ کہ جو دوسری چیز ہے اویئرنیس کے لیے وہ یہ ہے کہ اگر آپ کا کینسر اگر آپ اویئر ہوں گی کہ کیا کیا سمٹمز ہو سکتے ہیں کیا سائنز ہو سکتے ہیں اگر بریسٹ کینسر خدا نخواستہ کوئی بھی لیڈی ڈیولپ کر رہی ہے اگر آپ علامات ظاہر ہونے کا انتظار کرتی رہیں گی تو ہو سکتا ہے کہ دیر ہو جائے ٹھیک ہے تو اس وجہ سے آپ کو علامات پتہ بھی ہونی چاہیے لیکن جو آپ کے اسکریننگ پروسیس ہیں وہ ہر جگہ پر اویلیبل ہیں قطر میں بھی اویلیبل ہیں آپ کو اپنے اسکریننگ پروسیس میں ضرور آپ کو پتہ ہونا چاہیے کہ آپ کی کنٹری میں آپ کے ہیلتھ سینٹر میں آپ کے نیئرسٹ ہاسپٹل میں اسکریننگ ٹیسٹ کب ہو رہے ہیں کیسے ہو رہے ہیں آپ کیسے اسکیجول کرا سکتی ہیں وہ آگے آپ کو بتاؤں گی کہ کس طرح کرانا ہے اس کے علاوہ یہ بات ہے کہ بیماری ہو اگر آپ اس کو ابتدائی مرحلے میں پکڑ لیں تو اس کا علاج جو ہے وہ کم تکلیف دہ ہوتا ہے اور آسان ہوتا ہے جیسے فار ایگزامپل اگر بریسٹ کینسر لیٹ اسٹیجز میں ہو تو اس کی سرجری بھی بڑی ہوتی ہے اس کا علاج بھی زیادہ تکلیف دہ اور بہت صبر آزما ہو جاتا ہے ہمارے یہاں زیادہ تر خواتین بریسٹ کینسر کی اویئرنیس یا اپنی آپ کہہ لیں کہ ایون اپنا سیلف ایگزامینیشن کی بھی اگر بات کی جائے تو وہ بہت جھجکتی ہیں اس چیز پہ بات کرتے ہوئے اس چیز کو ڈسکس کرتے ہوئے تو اس کے لیے یہ بہت ضروری ہے کہ اگر آپ کی اتنی اوپن فیملی یا فرینڈز میں نہیں ہے تو آپ اپنے جی پی سے ضرور بات کریں تو جو آپ کا جو جی پی ہوگی ہوں گی یا ہوں گے جو بھی تو وہ آپ کو ایٹ لیسٹ گائیڈ کر سکیں گی کہ آپ کے لیے بیسٹ اسکریننگ ٹول کیا ہے اس کے علاوہ یہی ہے کہ آپ اپنی ہیلتھ پہ توجہ دیں جیسے بھی جو بھی آپ کی ہیلدی ہیبٹس اگر ہوں گی جب بھی آپ کی ہیلدی ہیبٹس ہوتی ہیں آپ کا لائف اسٹائل اچھا ہوتا ہے تو آپ زیادہ تر بیماریوں سے دور رہتے ہیں لیکن یہی ہے کہ اویئرنیس بریسٹ کینسر کی اسپیشلی فیمیلز میں بہت امپورٹنٹ ہے
1: اور جیسے آپ نے مینشن بھی کیا کہ بہت ساری فیمیلز 85% آپ نے کہا کہ ان کی کوئی فیملی ہسٹری بھی نہیں ہوتی ہے ڈسپائٹ آف دیٹ تو یہ بہت ہی امپورٹنٹ انفارمیشن آئی ایم شیور بہت سارے لسنرز کے لیے بہت ہی یوزفل بھی اچھا ڈاکٹر اب ہم جو ہے وارننگ اور سائنس کی اگر بات کریں تو فیمیلز میں کون کون سے ایسے چینجز ہیں یا کون کون سے ایسے وارننگس یا سمٹمس یا سائنس نظر آتے ہیں جنہیں فیمیلز کو کسی بھی سچویشن میں نظر انداز نہیں کرنا چاہیے
0: ہمیشہ ہم آگے چل کے بات کرتے ہیں کہ اب آپ کا سوال تھوڑا سا ڈفرینٹ ہے تو آگے چل کے ہم بات کرتے ہیں کہ آپ کو اپنے سیلف ایگزامینیشن کس طرح کرنا ہے سیلف ایگزامینیشن ایک بہت امپورٹنٹ چیز ہے فیمیلز کو کیونکہ آپ کو اپنے بریسٹ کا پتہ ہونا چاہیے کہ آپ کے بریسٹ میں کیا تبدیلی آ رہی ہے کیا آپ کا نارمل بریسٹ ہے اور اگر تاکہ جب آپ کے اگر خدا نخواستہ کوئی اب نارمل چیز ڈیولپ ہوتی ہے تو آپ کو پتہ ہونا چاہیے تو اس میں یہ کہ کبھی بھی آپ کو اچھا دوسری بات یہ کہ بریسٹ کے ساتھ آپ کو انڈر آرم کا بھی بہت خیال رکھنا ہے کیونکہ یہ سب ایک ٹشو ہوتا ہے تو کبھی کبھی بریسٹ کینسر انڈر آرم میں سویلنگ کی وجہ کی بھی ایک سائن ہی ہو سکتا ہے کہ صرف انڈر آرم میں سویلنگ ہے اور کہیں پہ کچھ نہیں ہوگا بریسٹ آپ کا بالکل ٹھیک ہوگا تو انڈر آرم اور بریسٹ دونوں کا آپ ایگزامن کریں ریگولرلی اگر آپ کو لگے کہ آپ کے بریسٹ کی اسکن پہ کوئی اندر کی طرف وہ سکڑ رہی ہے یا اگر اسکن جیسے میں آپ کو کہوں ہم پی او ڈی اورینج کہتے ہیں اس اسکن کو جیسے اورینج کی اسکن ہوتی ہے جس میں اندر سوراخ سوراخ ہو رہے ہوتے ہیں نا آپ دیکھتے ہیں کہ وہ اندر کی طرف جا رہی ہوتی ہے اگر کسی بھی وقت آپ کی اسکن اس طرح آپ کو محسوس ہو رہی ہے کہ وہ اندر کی طرف کھنچ رہی ہے یہ ایک علامت ہے اگر کوئی گلٹی بنی ہوئی ہے انڈر آرم میں یعنی آپ کے ایکزلری ایریا میں یا اردو میں میں کہنا چاہوں گی جیسے بغل جس کو کہتے ہیں وہاں پر اگر کوئی گلٹی ہے سخت ہے جس میں کوئی درد نہیں ہے بعض خواتین یہ سوچیں گی کہ اگر اس میں درد نہیں ہے تو کوئی مسئلہ نہیں ہے آپ کو فوراً دکھانا ہے ڈاکٹر کو اس کے علاوہ اگر آپ کو कोई भी एबनॉर्मल ग्रोथ कहीं भी महसूस हो रही है बड़ी छोटी जैसी भी है एक तो गिल्टी होगा नहीं ब्रेस्ट की भी हम बात करें हां तो जैसे कुछ गिल्टियां जो होती हैं वो मोबाइल होती हैं वो मूव कर रही होती हैं वो ज्यादातर खतरनाक नहीं होती लेकिन उसके बावजूद उनका मुआयना कराना जरूरी है कुछ गिल्टियां जो होती हैं वो छोटी हो सकती हैं और वो सख्त होती हैं और वो मूव नहीं कर रही होती अगर इस तरह की भी है तब भी आपको डॉक्टर के पास जाना है इसके अलावा अगर मैं बताऊं कि निपल्स जो होते हैं निपल्स का जो एरिया होता है अगर उसके ऊपर कोई आपको जख्म महसूस हो रहा है या उसमें से कोई किसी भी किस्म का डिस्चार्ज हो रहा है ब्लीडिंग हो रही है या कोई वाइट डिस्चार्ज हो रहा है या कोई भी येलोइश जिस तरह का भी कोई डिस्चार्ज अगर आपको महसूस हो रहा है या अगर निपल की स्किन खराब हो रही है आपको लग रहा है कि कोई जैसे पप्पी जैसे उतर रही है या कोई जैसे समझें जैसे चोट लग जाती है इस तरह या दर्द हो रहा है आपको अननेसेसरी तो भी आपको डॉक्टर को जरूर दिखाना चाहिए
1: तो ये सिम्टम्स हैं जो आप कहते हैं कि अगर महसूस है यानी आपने जो बताया ना एक तरह का
0: सेल्फ एग्जामिनेशन बहुत जरूरी
1: है और फिर डॉक्टर से फौरन रुजू करें अच्छा डॉक्टर मैंने बहुत बार देखा और सुना है कि जब भी बात होती है मैमोग्राम की तो जो फीमेल्स हैं बहुत ज्यादा घबरा जाती हैं तो हमारे लिसनर्स को समझाइए कि ये है क्या और किस तरह से अर्ली डिटेक्शन के लिए बहुत इंपॉर्टेंट है
0: जी देखिए मैमोग्राम एक तरह का एक्सरे होता है जो कि हम स्क्रीनिंग के लिए करते हैं ब्रेस्ट कैंसर की स्क्रीनिंग क्योंकि ये अर्ली डिटेक्ट कर लेता है ब्रेस्ट कैंसर को इसके अलावा भी बहुत सारी यानी हमारे पास इन्वेस्टिगेशंस की मोडेलिटीज़ हैं यानी कि जैसे अल्ट्रासाउंड भी करते हैं हम सीटी भी करते हैं एमआरआई भी करते हैं लेकिन मैमोग्राम एक स्क्रीनिंग टूल है जो कि हम सारी ख़वातीन को रिकमेंड करते हैं कि उन्हें साल में एक दफ़ा ज़रूर कराना चाहिए अच्छा मैमोग्राम में क्या क्यों ख़वातीन परेशान होती हैं कि उसमें क्या होता है कि एक आपको अपॉइंटमेंट मिलता है आप जाते हैं ज़्यादातर आपको जाना चाहिए मैमोग्राम के लिए आपके पीरियड्स के एक हफ़्ते के बाद क्यों इसलिए कि पीरियड्स के दिनों में या पीरियड्स से पहले या पीरियड्स के दौरान अक्सर ख़वातीन को ब्रेस्ट में पेन होता है ना कुछ इंगॉर्जमेंट हो रही होती है कुछ लोगों को दर्द हो रहा होता है कुछ लोगों को टच करने से पेन हो रहा होता है तो बेहतर ये आप मैमोग्राम का अपना अपॉइंटमेंट रखें हमेशा मतलब जैसे अगर हेल्थ सेंटर से आएगा आपका अपॉइंटमेंट तो वो आपसे हमेशा आपकी महावारी की आखिरी तारीख होगी ठीक आप उनको बताइए कि मैं इस ये मेरा वन वीक आफ्टर द पीरियड्स मेरा ये टाइमिंग होंगे तो जब आप मैमोग्राम कराने जाते हैं तो वो आपको थोड़ा सा कम पेन महसूस होगा मैमोग्राम का जो प्रोसीजर है वो थोड़ा सा अनकंफर्टेबल होता है बाज़ ख़वातीन के लिए पेनफुल भी हो सकता है क्योंकि उसमें दो प्लेट्स समझे मिल्क प्लेट्स के दरमियान ब्रेस्ट को प्रेस किया जाता है ताकि हमें अच्छी तरह अगर कोई जो अलामत होती हैं जिस जो देखते हैं रेडियोलॉजिस्ट जिससे रिपोर्ट करते हैं ब्रेस्ट कैंसर की या कोई भी एबनॉर्मलिटी इन द ब्रेस्ट तो वो अगर उसको प्रेस नहीं करेंगे तो वो ठीक रिपोर्ट नहीं आएगी इस वजह से ख़वातीन जो है वो उनको पेन भी होता है दूसरी बात है कुछ लोगों को नहीं होता बर्दाश्त लेकिन बड़ी तकलीफ़ से बचने के लिए बेहतर है कि आप मैमोग्राम लें इतना पेनफुल नहीं होता थोड़ा सा डराते भी हैं लोग लेकिन ये कि अनकंफर्टेबल ज़रूर होता है मैं ये नहीं कहूँगी कि कुछ भी नहीं होता अनकंफर्टेबल है लेकिन इट्स अ नेसेसरी इन्वेस्टिगेशन और हर खातून को जाना चाहिए मैमोग्राम के लिए
1: बहुत ही अच्छी बात आपने कही कि बड़ी तकलीफ से बचने के लिए छोटी मोटी तकलीफ अगर आप सह लेती हैं तो कोई बात नहीं आपकी हेल्थ की बात है वेल दोस्तों आज का हमारा टॉपिक इज अबाउट ब्रेस्ट कैंसर तो अगर आपका भी कोई सवाल है आप हमें भेज सकते हैं हमारे नंबर्स हैं 666-22-107 यहाँ पर बढ़ रहे एक छोटे से ब्रेक की तरफ वापस आएंगे तो कुछ और इंपॉर्टेंट सवाल जो हैं वो हम डॉक्टर से पूछेंगे जानेंगे फिलहाल यहाँ पर छोटा सा ब्रेक बने रहिए हमारे साथ FM 107 पर दिल से देसी
2: आपने सुना हमें ऑन एयर नाउ फॉलो अस ऑन फेसबुक एंड इंस्टाग्राम @FM107 कतर दिल से देसी
3: इस दुनिया में हमें मुख्तलिफ रिश्ते और ताल्लुकात जोड़ते हैं मुख्तलिफ लोगों के साथ मेल जोल रखते हैं जिनमें से कई अफराद को हम दोस्त भी बना लेते हैं ये सोहबतें हमारी जिंदगी का एक नुमाया रंग बन जाती हैं कुरान करीम में भी अल्लाह ताला ने कई अस्हाब के वाकियात बयान किए हैं ताकि हम इबरत हासिल करें और राह रास्त पर आ जाएं।
4: सुनिए प्रोग्राम कससुल कुरान आरजी तलहा और आरजी सरवर के साथ हर ہر جمعہ دوپہر ایک بجے سے صرف FM 107 پر.
5: آپ کے ذہن میں وزارت داخلہ یا اس کے مختلف شعبوں سے متعلق کوئی سوال ہے؟ وزارت داخلہ کی

अटेंशन टू डिटेल बहुत वैल्यूएबल क्वालिटीज हैं। साथ ही हेल्थ केयर प्रोफेशनल्स को पेशेंट्स, डॉक्टर्स, नर्सेस, टेक्नीशियंस और एडमिनिस्ट्रेटर्स के साथ इफेक्टिवली कम्युनिकेट करना होता है। स्टूडेंट्स को अपनी एजुकेशन के साथ प्रैक्टिकल एक्सपीरियंस हासिल करने की भी कोशिश करनी चाहिए। आप इंटर्नशिप या ट्रेनिंग अपॉर्चुनिटीज एक्सप्लोर कर सकते हैं हॉस्पिटल्स में, हेल्थ केयर ऑर्गेनाइजेशंस में, रिसर्च इंस्टीट्यूशंस में, टेक्नोलॉजी कंपनीज में और डिजिटल हेल्थ स्टार्टअप्स में। प्रैक्टिकल एक्सपीरियंस आपको क्लासरूम नॉलेज को रियल वर्ल्ड सिचुएशंस में अप्लाई करने का मौका देता है। इससे आपको ये भी समझ आता है कि इंडस्ट्री में टेक्नोलॉजी किस तरह यूज हो रही है। अगर आप हेल्थ केयर टेक्नोलॉजी में करियर बनाना चाहते हैं तो एक बात हमेशा याद रखें, लर्निंग कभी स्टॉप नहीं होनी चाहिए। हेल्थ केयर टेक्नोलॉजी कॉन्स्टेंटली इवॉल्व कर रही है। आज जो टेक्नोलॉजी नई है, मुमकिन है कुछ सालों बाद वो कॉमन टेक्नोलॉजी बन जाए। इसलिए स्टूडेंट्स को क्यूरियस रहना चाहिए, न्यू टूल सीखने चाहिए, हेल्थ केयर और टेक्नोलॉजी के लेटेस्ट ट्रेंड्स को फॉलो करें, ऑनलाइन लर्निंग अपॉर्चुनिटीज एक्सप्लोर करें और अपनी स्किल्स को कंटिन्यूसली अपडेट करते रहें। फ्यूचर में वो प्रोफेशनल ज्यादा वैल्यूएबल हो सकते हैं जो हेल्थ केयर की नीड्स को समझने के साथ डिजिटल सॉल्यूशंस को भी इफेक्टिवली यूज कर सकें। और अब आ गया है हमारे सेगमेंट AI एंड वर्क कवर। और अब हम बात करते हैं टेक्नोलॉजी के सबसे एक्साइटिंग एरियाज में एक, आर्टिफिशियल इंटेलिजेंस यानी AI। AI हेल्थ केयर में नई पॉसिबिलिटीज क्रिएट कर रही है। AI का रोल सिर्फ कंप्यूटर्स को इंटेलिजेंट बनाना नहीं, हेल्थ केयर में AI मेडिकल इंफॉर्मेशन को एनालाइज करने, पैटर्न्स आइडेंटिफाई करने और हेल्थ केयर प्रोफेशनल्स को डिसीजन मेकिंग में सपोर्ट करने के लिए यूज की जा सकती है। लेकिन एक इम्पॉर्टेंट पॉइंट यहाँ पे समझना बहुत जरूरी हो जाता है। AI का पर्पस हेल्थ केयर प्रोफेशनल्स को सिंपली रिप्लेस करना नहीं, बल्कि कई सिचुएशंस में AI उन्हें फास्टर और मोर इन्फॉर्म्ड डिसीजंस लेने में सपोर्ट कर सकती है। AI के इम्पॉर्टेंट एप्लीकेशन मेडिकल इमेजिंग है। हॉस्पिटल्स में डॉक्टर्स डिफरेंट टाइप्स ऑफ मेडिकल इमेजेस यूज कर सकते हैं, जैसे एक्सरेज, MRI स्कैन्स, CT स्कैन्स और अल्ट्रासाउंड्स। AI सिस्टम्स कुछ मेडिकल इमेजेस को एनालाइज करने में हेल्थ केयर प्रोफेशनल्स की मदद कर सकते हैं। AI लार्ज अमाउंट्स ऑफ इंफॉर्मेशन को रैपिडली प्रोसेस कर सकती है और कुछ पैटर्न्स या एबनॉर्मलिटीज को आइडेंटिफाई करने में सपोर्ट प्रोवाइड कर सकती है। इससे हेल्थ केयर प्रोफेशनल्स को इंफॉर्मेशन को इफिशेंटली रिव्यू करने में मदद मिल सकती है, लेकिन फाइनल क्लिनिकल जजमेंट और पेशेंट केयर में क्वालिफाइड हेल्थ केयर प्रोफेशनल्स का रोल बहुत ज़्यादा इम्पॉर्टेंट रहता है। AI पेशेंट केयर के डिफरेंट एरियाज में भी यूज हो सकती है। फॉर एग्जाम्पल, AI सिस्टम्स हेल्थ केयर ऑर्गेनाइजेशन को पेशेंट्स को मॉनिटर करने, अपॉइंटमेंट्स मैनेज करने, कम्युनिकेशन इम्प्रूव करने, ट्रीटमेंट प्लानिंग को सपोर्ट करने और एडमिनिस्ट्रेटिव वर्कलोड रिड्यूस करने में मदद दे सकती हैं। अगर रूटीन एडमिनिस्ट्रेटिव टास्क टेक्नोलॉजी हैंडल कर ले तो हेल्थ केयर स्टाफ अपना ज़्यादा वक्त पेशेंट्स और इम्पॉर्टेंट क्लिनिकल रिस्पॉन्सिबिलिटीज पर फोकस कर सकते हैं। AI का एक और इंटरेस्टिंग एरिया है प्रिडिक्टिव हेल्थ केयर। मॉडर्न AI सिस्टम्स लार्ज अमाउंट्स ऑफ डेटा एनालाइज कर सकते हैं। इस एनालिसिस की मदद से पोटेंशियल हेल्थ रिस्क को अर्लियर आइडेंटिफाई करने में सपोर्ट मिल सकती है। इसका ऑब्जेक्टिव प्रिवेंटिव केयर और अर्ली इंटरवेंशन को सपोर्ट करना है, यानी हेल्थ केयर का फोकस सिर्फ इलनेस का ट्रीटमेंट करने से आगे बढ़कर पॉसिबल रिस्क को पहले आइडेंटिफाई करने की तरफ भी जा सकता है। हेल्थ केयर ऑर्गेनाइजेशंस AI पावर्ड वर्चुअल असिस्टेंट का भी यूज इंक्रीजिंगली एक्सप्लोर कर रही हैं। वर्चुअल असिस्टेंट्स पेशेंट्स के बेसिक क्वेश्चंस का जवाब देने में मदद कर सकते हैं, अपॉइंटमेंट्स शेड्यूल करने में मदद कर सकती हैं, हेल्थ केयर इंफॉर्मेशन प्रोवाइड कर सकती हैं और सर्विसेज को ज़्यादा एक्सेसिबल बनाने में कंट्रीब्यूशन दे सकती हैं। लेकिन यहाँ भी ह्यूमन सुपरविजन और रिलायबल इंफॉर्मेशन बहुत इंपॉर्टेंट है।
ہیلتھ کیئر انفارمیشن سینسیٹیو ہوتی ہیں, اس لیے ٹیکنالوجی کا ریسپانسبل اور ایتھیکل یوز ہونا ضروری ہے. ٹیکنالوجی جتنی بھی ایڈوانس ہو جائے, ہیلتھ کیئر میں ہیومن ایکسپرٹیز کی امپورٹینس کم نہیں ہوتی. ہیلتھ کیئر صرف ڈیٹا اور مشینز کا نام نہیں, ہیلتھ کیئر میں کمپیشن چاہیے, کمیونیکیشن چاہیے, کلینیکل ججمنٹ چاہیے, ایتھیکل ڈیسیشن میکنگ چاہیے, اور سب سے امپورٹنٹ پیشنٹ ریلیشن شپس چاہیے. ایک پیشنٹ جب ڈاکٹر یا نرس کے پاس جاتا ہے تو وہ صرف میڈیکل انفارمیشن نہیں چاہتا, وہ انڈرسٹینڈنگ, ری ایشورنس اور ہیومن کنیکشن بھی چاہتا ہے. اس لیے فیوچر ہیلتھ کیئر میں ٹیکنالوجی اور ہیومن ایکسپرٹیز ایک دوسرے کے کمپیٹیٹرز نہیں ہیں بلکہ پارٹنرز ہو سکتے ہیں. ٹیکنالوجی ہیلتھ کیئر کو انہینس کر سکتی ہے, لیکن کیئر کے سینٹر میں انسان ہی رہے گا. اور اب وقت آ گیا ہے ہمارے سیگمنٹ قطر کریئر اسپاٹ لائٹ کا. قطر ہیلتھ کیئر ماڈرنائزیشن اور ڈیجیٹل ٹرانسفارمیشن پر فوکس کر رہا ہے. ہیلتھ کیئر سیکٹر میں ٹیکنالوجی کا یوز ڈفرینٹ ایریاز میں ایکسپینڈ ہو رہا ہے. اس ڈیولپمنٹ کے ساتھ ہیلتھ کیئر ٹیکنالوجی پروفیشنلز کے لیے بہت سی اپرچونیٹیز کریٹ ہو سکتی ہیں. قطر میں ہیلتھ کیئر ٹیکنالوجی کا اسکوپ ہاسپٹلس اور کلینکس تک لمیٹڈ نہیں. اس فیلڈ میں ڈیجیٹل سسٹمز, ہیلتھ کیئر ڈیٹا, ریسرچ, انوویشن اور سائبر سیکیورٹی جیسے ایریاز بھی امپورٹنٹ ہیں. ماڈرن ہاسپٹلس اور ہیلتھ کیئر فیسلٹیز انکریزنگلی ڈیجیٹل سسٹمز یوز کر رہی ہیں. ان سسٹمز میں شامل ہو سکتے ہیں پیشنٹ ریکارڈز, ڈائگنوسٹک ٹیکنالوجیز, آپریشنل مینجمنٹ سسٹمز اور ہیلتھ کیئر ڈیٹا انالیسز. جب ہیلتھ کیئر انسٹیٹیوشنز ڈیجیٹل سسٹم پر زیادہ ڈپینڈ کرتے ہیں تو انہیں ٹرینڈ پروفیشنلز کی ضرورت ہوتی ہے جو ان سسٹمز کو انڈرسٹینڈ اور مینج کر سکیں. تو آج کے ایپیسوڈ میں ہم نے ہیلتھ کیئر ٹیکنالوجی کریئرز کے بارے میں ڈیٹیل سے بات کی. آج کا ہمارا کوئسچن آف دا ڈے تھا کہ کیا آپ ایسے کریئر میں کام کرنا پسند کریں گے جو ٹیکنالوجی کو لوگوں کی ہیلتھ اور کوالٹی آف لائف امپروو کرنے کے ساتھ کمبائن کرتی ہو. امید ہے آج کے ایپیسوڈ کے بعد آپ کو اس سوال کا جواب دینے میں آسانی ہوگی. آج ہم نے سیکھا کہ ہیلتھ کیئر ٹیکنالوجی ان لوگوں کے لیے ایکسائٹنگ اپرچونیٹی پرووائڈ کر سکتی ہے جو ٹیکنالوجی کے ساتھ ساتھ لوگوں کی ویل بینگ اور ہیلتھ کیئر میں پازیٹیو کنٹریبیوشن دینا چاہتے ہیں. ہم نے ہیلتھ انفارمیٹکس اسپیشلسٹ کے بارے میں جانا جو ہیلتھ کیئر انفارمیشن سسٹمز کو مینیج اور امپروو کرتے ہیں. ہم نے ٹیلی ہیلتھ کوآرڈینیٹرز کے رول کو سمجھا جو ریموٹ ہیلتھ کیئر سروسز کو آرگنائز کرنے میں مدد کرتے ہیں. ہم نے میڈیکل ٹیکنالوجی اسپیشلسٹ کے بارے میں بات کی جو ایڈوانسڈ ہیلتھ کیئر اکوپمنٹ اور سسٹمز کو سپورٹ کرتے ہیں. ہم نے ڈیجیٹل ہیلتھ کنسلٹنٹ کا رول دیکھا جو ہیلتھ کیئر آرگنائزیشنز کو ڈیجیٹل ٹرانسفارمیشنز میں گائیڈ کرتے ہیں. ہم نے کلینیکل ڈیٹا انالسٹ کے بارے میں جانا جو ہیلتھ کیئر ڈیٹا کو انالائز کر کے ٹرینڈز اور یوزفل انسائٹس آئیڈینٹیفائی کرنے میں مدد کرتے ہیں. اور ہم نے ہیلتھ کیئر سائبر سیکیورٹی اسپیشلسٹ کے رول کو سمجھا جو سینسیٹیو میڈیکل انفارمیشن اور ڈیجیٹل ہیلتھ کیئر سسٹمز کو پروٹیکٹ کرنے میں امپورٹنٹ رول ادا کرتے ہیں. ساتھ ہی ہم نے یہ بھی دیکھا کہ آرٹیفیشل انٹیلیجنس ہیلتھ کیئر کو کس طرح ٹرانسفارم کر رہی ہے. لیکن ٹیکنالوجی کی پروگرس کے باوجود ایک بات ہمیشہ امپورٹنٹ رہے گی, ہیلتھ کیئر میں انسان سب سے زیادہ امپورٹنٹ ہے. کمپیشن, ایمپتھی, کمیونیکیشن, کلینیکل ججمنٹ اور ایتھیکل ڈیسیشن میکنگ کی ویلیو فیوچر میں بھی رہے گی. اس لیے اگر آپ ہیلتھ کیئر ٹیکنالوجی میں کریئر بنانا چاہتے ہیں تو ٹیکنالوجی سیکھیں, لیکن ہیومن اسکلس کو بھی اسٹرانگ بنائیں. اور قطر میں رہنے والے ینگ لوگوں کے لیے ہیلتھ کیئر ٹیکنالوجی ایک انٹرسٹنگ فیوچر کریئر ایریا ہو سکتی ہے. سائنس اور ٹیکنالوجی میں اپنی فاؤنڈیشن اسٹرانگ کریں, ڈیجیٹل اسکلس ڈیولپ کریں, انٹرنشپ اور پریکٹیکل ایکسپیرینسز حاصل کریں, اور سب سے امپورٹنٹ لرننگ کو کبھی اسٹاپ نہ کریں, کیونکہ فیوچر انہیں لوگوں کا ہوگا جو چینج کو سمجھنے, سیکھنے اور اس کے ساتھ اڈیپٹ کرنے کے لیے ریڈی ہوں گے. فیوچر کریئر کے آج کے ایپیسوڈ میں ہمارے ساتھ رہنے کا بہت بہت شکریہ. اگلے ہفتے ہم ایکسپلور کریں گے ایک اور ایکسائٹنگ فیلڈ جو کل کے ورک فورس کو شیپ کرے ہے, روبوٹکس اور آٹومیشن کریئر. تو تب تک کے لیے کیپ لرننگ, کیپ ایکسپلورنگ اور فیوچر کے کریئرز کے لیے خود کو پریپیئر کرتے رہیں. میں ہوں آپ کے ساتھ آپ کی آرزو ماول اور آپ سن رہے تھے فیوچر کریئر.
آج تک کے لیے اتنا ہی, آپ سے ملتے ہیں نیکسٹ ویک. اللہ حافظ. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.

0: अस्सलाम वालेकुम, मैं हूं दोहा वाला कबीर FM 7 पे एंड वेलकम टू टेक अपडेट। और जी आज भी हम आपको कुछ चीजें बताएंगे, बड़ी कूल सी चीजें बताएंगे, बड़ी काम की चीजें बताएंगे। लेकिन एक और काम है जो आपको कर लेना चाहिए अभी तक, तो आई बिलीव सो, वो है सोशल मीडिया हैंडल्स पे आना। सो FM 107 Qatar इस नाम से वैसे भी हर जगह मौजूद है। प्लीज प्लीज प्लीज प्लीज गेट इन टच विद अस। ठीक है, आते हैं जरा मुद्दे की बात पे। तीन वेबसाइट आपको बता रहा हूँ बड़े काम की। नंबर वन ऑन द लिस्ट, वेबसाइट का नाम है paperanimator.com। पेपर कागज वाला, PAPER एनिमेटर, ANIMATOR animator.com। जब इस वेबसाइट पे आप जाएंगे तो उसके बाद आपको बड़ा ही कमाल का एनिमेशन नजर आएगा। कागज एकदम पलट रहे हैं तेजी से और एक नाम पे फोकस कर रहे हैं। आपने देखा है वो हाई डिटेक्टिव वाले साइकोलॉजिकल मूवीज में अक्सर दिखाया जाता है, एकदम से एक सीन आता है, कैमरा पैन कर रहा है, धीरे धीरे क्लोजली जा रहा है कागज पे, कागज पलट रहे हैं और एक नाम पे फोकस हो रहा है, उस टाइप का एनिमेशन आपको मिलेगा। इसमें ब्लर इफेक्ट क्या चाहते हैं सब कुछ आप देख सकते हैं और बिना वाटर मार्क के उसको डाउनलोड भी कर सकते हैं। सो यू कैन यूज इट इन अदर प्लेसेस। बहुत कमाल, ये बहुत कूल चीज है, जरा सी लेकिन इफेक्टिव चीज। ओके, बढ़ते हैं अगली वेबसाइट की तरफ। अगली वेबसाइट का नाम है gamma.app यानी ऐप। सो GAMMA gamma.app। इसके बारे में आपने बहुत सुना होगा, फिर भी याद दिला देता हूं जिन्हें शायद नहीं पता। इसके जरिए आप प्रेजेंटेशन बना सकते हैं। तो क्या होगा, आप गामा ऐप को चैट जीपीटी से कनेक्ट कर लीजिएगा, हर सेटिंग्स में जाके समझ में जाएगा, और ना समझ में आए तो वो प्रोसेस फॉलो कीजिएगा जो आपको ये टाइप करने से मिल जाएगा, कनेक्ट गामा ऐप टू चैट जीपीटी, सामने पूरा प्रोसेस हो जाएगा। बट वेन यू कनेक्ट बोथ ऑफ देम टुगेदर, उसके बाद आप जो कॉन्वर्सेशन करेंगे, जो प्रेजेंटेशन बनाने के लिए देंगे, बहुत खूबसूरती से आपके सामने प्रेजेंटेशन आएगी। आई एम नॉट इन टू प्रेजेंटेशन, हमारा काम नहीं होता प्रेजेंटेशन का, लेकिन मैंने ट्राई किया है और क्या खूबसूरत प्रेजेंटेशन है। इट एक्चुअली आइडेंटिफाई कि आपको एग्जैक्टली चाहिए क्या और उसके बेसिस पे एनालिसिस करके। ऐसा नहीं है कि खामखामे ये तो गाड़ी की बात कर रहे हैं, चलो मैं थोड़ा सा ब्लैक और रेड कलर यूज कर लूँ, थोड़ा डार्क, नहीं ऐसा कुछ नहीं। इट विल अंडरस्टैंड कि आपको चाहिए क्या एंड अकॉर्डिंगली उसके वो टेम्पलेट सेलेक्ट करेगा और फिर आपको फॉन्ट वॉन्ट सब दिखाएगा। एंड अमेजिंग, एंड यू कैन ऑब्वियसली एडिट एंड ऑमिट लेटर ऑन। तो ट्राई करके देखिएगा, यू विल लव इट, gamma.app। बढ़ते हैं अगली वेबसाइट की तरफ। अगली वेबसाइट का नाम है bestofai.com, BEST, bestofai.com। तो bestofai.com, ये वेबसाइट पे आप जाएंगे तो जैसे कि नाम में है, द बेस्ट ऑफ ऑल द AIs यू विल गेट टू सी। अब आप चूज कर लीजिएगा आपको किस लिए चाहिए AI, क्या करना है, क्या काम नहीं करना है, कौन सा आपको पसंद है, कौन सा नहीं पसंद है, कौन से AI का ऑल्टरनेट आप ढूंढ रहे हैं, सब आपको एक ही जगह पे इकट्ठे मिल जाएगा। एंड कमाल की चीज यार, मुझे बहुत पसंद आया, आई लव्ड इट, बिकॉज आई फील ऐसी चीजें बड़ी जरूरी होती हैं जहां पे आदमी एक जगह बैठ के एक ही छत के नीचे सब मिल जाए, तो ये जरूर ट्राई कीजिएगा। ठीक है, अब बढ़ते हैं इन टेक न्यूज, क्योंकि खबरें बड़ी कमाल। तो जो पहली खबर आई है वो आई है टेक्नोलॉजी के एडवांसमेंट की तरफ से। तो कहा ही जा रहा है कि अभी आने वाले वक्त में, कहा क्या जा रहा है, चीजें शुरू हो चुकी हैं, टेस्टिंग शुरू हो चुकी है। तो अराउंड द ग्लोब आप देखेंगे कि ग्रीन हाउस के ऊपर काम चल रहा है, कतर भी सस्टेनेबिलिटी की तरफ जा रहा है। इस बीच रोबोट डॉग्स कुछ जगहों पर इंक्लूड कर दिए गए हैं और ये इनको बिल्कुल सिक्योरिटी टाइट करने के बाद कहा गया है कि जो ये रोबोट डॉग्स होंगे ये खेती बाड़ी भी करेंगे, सिर्फ रखवाली नहीं करेंगे, सिक्योरिटी के लिए नहीं है, ये खेती बाड़ी में भी मदद करेंगे किसानों की। तो अभी टेस्टिंग पीरियड से थोड़ा ऊपर आ चुका है मामला। अगर मैं किसान होता तो क्या मैं इस पर भरोसा करता, एब्सोल्युटली नो, मैं अभी शुरुआत में तो नहीं कर पाता। बट क्या अगर इसका डेमो बढ़िया गया और ये साबित कर पाया तो इससे बढ़िया ऑप्शन कुछ भी नहीं है। मुझे अभी ये बताना मुश्किल हो रहा है कि ये बात अच्छी है कि बुरी है, आई डोंट नो, बट जो है सो है। एंड काफी काफी ज्यादा इसके बारे में पढ़ेंगे तो जानेंगे रोबोट डॉग्स क्या क्या करते हैं। भाई प्रॉपर खेती बाड़ी में मदद कर रहे हैं, दिस इज ह्यूज मैन। एनीवे, ये थी टेक अपडेट, आप भी बताइएगा आपको क्या कहना है। मिलते हैं अगली अपडेट में एंड स्टे ट्यून्ड फॉर मोर टेक अपडेट। टेक अपडेट।
1: सामईन किराम, जिस तरह अहकाम खुदाबंदी से बेनियाजी नहीं हो सकती, اسی طرح اسوہ رسول صلی اللہ علیہ وسلم اور ان کی سنت سے بے پرواہی اختیار نہیں کی جا سکتی۔ سنت رسول اللہ کی اطاعت بھی ایسی ہی ضروری ہے جیسی کتاب اللہ کی، اس لیے کہ دونوں کی پیروی حکم الہی کی پیروی ہے۔ سامعین کرام، انہی ہدایات کی روشنی میں پیش کیا جا رہا ہے پروگرام روح پرور سنتیں۔ اس پروگرام کے ہر قسط میں ہم ایک سنت نبوی صلی اللہ علیہ وسلم کا ذکر کریں گے، اس کے معنی پر غور کریں گے اور یہ دیکھیں گے کہ کس طرح یہ سنت ہماری روزمرہ زندگی میں روشنی اور سکون کا ذریعہ بن سکتی ہے۔ سامعین کرام، کیا آپ جانتے ہیں دوستی کا حق کیا ہے، بھائی چارے کا تقاضا کیا ہے، یا پھر کسی اپنے کا ساتھ دینے کا مطلب کیا ہے؟ عام طور پر ہم کہتے ہیں اپنا ہے تو اس کا ساتھ دینا چاہیے، لیکن اگر اپنا ہی شخص غلط ہو، اگر دوست زیادتی کر رہا ہو، تب وفاداری کا مطلب کیا بنتا ہے؟ اس کی غلطی چھپانا یا اس کے ظلم کا دفاع کرنا، یا صرف اس لیے اس کی طرف کھڑا ہو جانا کہ وہ میرا آدمی ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم نے اس سوال کا ایسا جواب دیا جو دوستی، وفاداری اور نصرت کے پورے مفہوم کو بدل دیتا ہے۔ انس رضی اللہ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، انصر اخاک ظالما او مظلوما۔ صحابہ کرام رضوان اللہ علیہ مجمعین نے عرض کیا، یا رسول اللہ، اگر وہ مظلوم ہو تو ہم اس کی مدد کریں گے، لیکن اگر وہ ظالم ہو تو اس کی مدد کیسے کریں؟ آپ صلی اللہ علیہ وسلم نے فرمایا، تأخذ فوق یدیہ، اس کے ہاتھ پکڑ لو، اسے ظلم سے روک دو۔ سامعین کرام، یہاں رسول اللہ صلی اللہ علیہ وسلم نے نصرت کی تعریف ہی بدل دی۔ ہم سمجھتے ہیں ساتھ دینا یعنی مدد کرنا، سنت کہتی ہے نہیں، کبھی ساتھ دینا مدد کے مطلب میں آتا ہے اور کبھی روک دینا بھی مدد ہے۔ اب جو شخص مظلوم ہے، اس کی نصرت کا مفہوم تو واضح ہے، اس کے حق کے لیے آواز اٹھانا، اسے تنہا نہ چھوڑنا، اس کے ساتھ ہونے والی زیادتی کو روکنے کی کوشش کرنا۔ لیکن حدیث ہمیں یہاں نہیں روکتی، کیونکہ ظلم کے واقعے میں صرف مظلوم ہی تباہ نہیں ہوتا، ظالم بھی اپنے آپ کو تباہ کر رہا ہوتا ہے۔ مظلوم کو ظلم کا نقصان پہنچ رہا ہے اور ظالم اپنے لیے گناہ، جواب دہی اور انجام کا بوجھ تیار کر رہا ہے۔ لہٰذا اگر آپ واقعی اس کے خیر خواہ ہیں تو اسے روکیے۔ سمجھ کرام، کبھی کسی سے محبت کا مطلب اس کی ہاں میں ہاں ملانا نہیں، اسے نہیں کہنا ہوتا ہے۔ سچی خیر خواہی یہ ہے کہ آپ کہیں، میں تمہارا خیر خواہ ہوں، اسی لیے تمہیں اس کام میں سپورٹ نہیں کر سکتا، یہ غلط ہے، اسے روک دو۔ کبھی یہی جملہ سب سے بڑی مدد ہوتا ہے۔ سمجھ کرام، زندگی میں ایک جملہ بہت سننے کو ملتا ہے کہ دوست وہی جو مشکل وقت میں ساتھ دے۔ بالکل، بات بالکل صحیح ہے۔ اگر وہ غلط ہے تو اس کا ہاتھ پکڑنا، اسے سمجھانا، حق واپس دلوانا اور ضرورت ہو تو معافی منگوانا، یہی اس کی مدد ہے۔ اسی طرح دفتر میں آپ کا دوست کسی دوسرے ملازم کا حق مار رہا ہے، کسی کے کام کا کریڈٹ خود لے رہا ہے، اپنے عہدے کا ناجائز فائدہ اٹھا رہا ہے، کسی کمزور ملازم کو دبا رہا ہے، اور آپ یہ سب جانتے ہیں۔ اب دوستی کا امتحان یہاں سے شروع ہوتا ہے، کیا آپ خاموش رہیں گے کیونکہ میرا دوست ہے، یا مناسب انداز میں کہیں گے، یہ درست نہیں، تمہیں اسے ٹھیک کرنا چاہیے۔ سامعین کرام، آج کی روح پرور سنت ہمیں یہ کہتی ہے کہ میں اپنے لوگوں کا ساتھ دوں گا مگر ظلم میں نہیں۔ سچی نصرت یہ ہے کہ ہم اسے حق کے ساتھ، جیسا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، انصر اخاک ظالما او مظلوما، اپنی بھائی کی مدد کرو، خواہ وہ ظالم ہو یا مظلوم۔ اللہ تعالی ہمیں حق کو حق سمجھنے، مظلوم کی نصرت کرنے، ظالم کو ظلم سے روکنے اور اپنے قریبی لوگوں کے ساتھ ایسی سچی خیر خواہی کرنے کی توفیق عطا فرمائے جو انہیں اللہ کی نافرمانی سے بچائے۔ آمین یا رب العالمین۔ اسی دعا کے ساتھ پروگرام روح پرور سنت کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو دیجیے اجازت۔ اپنا خیال رکھیں۔

अपना रास्ता बदल लेने का मौका देते हैं। इसमें आज भी हमारे लिए एक बड़ा सबक है। अगर हमसे कोई गलती हो जाए तो हमें ये नहीं सोचना चाहिए कि अब वापसी का दरवाजा बंद हो गया। जब तक इंसान के लिए जिंदगी है, तौबा का दरवाजा खुला है। लेकिन इसके साथ एक हकीकत भी है, तौबा को हमेशा मौखर नहीं करना चाहिए। इंसान अगर मुसलसल गुनाह को टालता रहे, मुसलसल नसीहत को नजरअंदाज करता रहे और हर मरतबा कहे कि मैं बाद में ठीक हो जाऊंगा, तो दिल आहिस्ता आहिस्ता सख्त हो सकता है। दानिशमंद इंसान वो है जो आखिरी लम्हे का इंतजार नहीं करता, वो आज ही अपने रब की तरफ वापस आता है। जब मुकर्रा वक्त आ गया तो कौमे समूद पर अल्लाह की तरफ से अजाब नाजिल हुआ। कुरान करीम मुख्तलिफ मकामात पर उनके अंजाम को मुख्तलिफ अंदाज में बयान करता है, जिनमें शदीद जलजला और एक हौलनाक चीख या धमाके की कैफियत शामिल है। वो अपने घरों में बेजान पड़े रह गए। उनके वो घर जिन्हें वो अपनी हिफाजत की अलामत समझते थे, उसे ना बचा सके। पहाड़ों में तराशे हुए मजबूत मकान उन्हें अल्लाह के फैसले से ना बचा सके। उनकी ताकत उन्हें ना बचा सकी, उनकी दौलत उन्हें ना बचा सकी और उनकी तामीराती महारत भी उन्हें नहीं बचा सकी। यही बात समझना बहुत जरूरी है कि उनकी तबाही इसलिए नहीं हुई कि उन्होंने तरक्की की थी। उनकी तबाही इसलिए हुई कि उन्होंने अल्लाह की हिदायत को रद्द किया, अपने नबी की मुखालफत की, अल्लाह की निशानी को नुकसान पहुंचाया और सरकशी पर कायम रहे। अल्लाह ताला ने हजरत सोलेह अलैहि सलाम और अहले ईमान को अपनी रहमत से महफूज रखा। जब अल्लाह ताला का फैसला नाफिज हो गया तो हजरत सोलेह अलैहि सलाम ने अपनी कौम से मुंह मोड़ा और फरमाया कि उन्होंने अपने रब का पैगाम पहुंचा दिया था और अपनी कौम को खैर ख्वाना नसीहत भी की थी, लेकिन उन लोगों ने खैर ख्वाहों को पसंद नहीं किया। ये जुमला कौम समूद के अंजाम की एक बहुत गहरी तस्वीर पेश करता है। मसला ये नहीं था कि उन्हें किसी ने खबरदार नहीं किया था, उन्हें खबरदार किया गया था, उन्हें नसीहत की गई थी, उन्हें समझाया गया था, उन्हें अल्लाह की तरफ बुलाया गया था, लेकिन वो सुनना ही नहीं चाहते थे। यह हमारी जिंदगी के लिए भी एक अहम सबक है। कभी कोई शख्स हमें ऐसी बात बताता है जो हमें पसंद नहीं आती, हम फौरन नाराज हो जाते हैं। हम समझते हैं कि शायद वो हमारा दुश्मन है, लेकिन हर वो शख्स जो हमारी तारीफ करे जरूरी नहीं कि हमारा खैर ख्वाह हो, और हर वो शख्स जो हमारी इसलाह करे जरूरी नहीं कि वो हमारे मुखालिफ हो। कभी सख्त कभी सच्ची नसीहत ही हमारे लिए सबसे बड़ी खैर ख्वाही होती है। लिसनर्स, हजरत सोलेह अलैहि सलाम और कौम समूद का वाकया सिर्फ एक कदीम कौम की तारीख नहीं, इसमें हमारे लिए आज भी बेशुमार सबक मौजूद हैं। इनमें से चले कुछ अहम सबक की तरफ तवज्जो देते हैं। सबसे पहला सबक यह है कि नेमत भी एक इम्तिहान है। कौम समूद को अल्लाह ताला ने बहुत सी नेमतें अता की थी। उन्हें ताकत दी गई, जमीन में वसाइल दिए गए, तामीर करने की सलाहियत दी गई, पहाड़ों को तराशने का हुनर दिया गया, महफूज घर बनाने की सलाहियत दी गई। लेकिन जब यही नेमतें उनके अंदर तकब्बुर पैदा करने लगी तो उनके लिए आजमाइश बन गई। हमें भी अपनी जिंदगी में यही सवाल करना चाहिए, क्या अल्लाह ने हमें दौलत दी है तो हम शुक्र करते हैं? क्या इल्म दिया है तो हम उसे सही जगह पर इस्तेमाल करते हैं? क्या सलाहियत दी है तो क्या हम दूसरों के फायदे के लिए उसे इस्तेमाल करते हैं? अगर कामयाबी दी है तो क्या हम आजी इख्तियार करते हैं? हमें खुद से पूछना चाहिए, क्या मेरी नेमत मुझे अल्लाह के करीब कर रही है या उससे दूर? दूसरा सबक था अल्लाह की निशानियों का एहतराम। कौम समूद के पास वाज़े निशानी मौजूद थी, लेकिन उन्होंने उसे कबूल नहीं किया। आज हमारे सामने भी अल्लाह ताला की कुदरत की बेशुमार निशानियां मौजूद हैं। हम आसमान देखते हैं, जमीन देखते हैं, अपने जिस्म को देखते हैं, जिंदगी के निजाम को देखते हैं, दिन और रात का बदलना देखते हैं, लेकिन सिर्फ
نشانی دیکھنا کافی نہیں، ہمیں نشانیوں سے سبق بھی لینا چاہیے۔ اللہ تعالیٰ کی ہدایت ہمیں زندگی کے صحیح راستے کی طرف بلاتی ہے، اس ہدایت کو نظر انداز نہیں کرنا چاہیے صرف اس لیے کہ ہماری خواہشات کے خلاف ہے۔ قوم سمود کے طاقتور اور باسر لوگ حضرت صالح علیہ السلام کی مخالفت کر رہے تھے، لیکن اس سے حضرت صالح علیہ السلام کا پیغام غلط نہیں ہو گیا۔ سچائی کا فیصلہ اس بنیاد پر نہیں ہوتا کہ کتنے لوگ اسے مانتے ہیں، اگر ایک غلط بات بہت زیادہ لوگ کہنے لگے تو وہ سچ نہیں بن جاتی، اور اگر صحیح بات کو صرف چند لوگ قبول کریں تو وہ غلط نہیں ہو جاتی۔ ایک مومن کے لیے اصل سوال یہ ہونا چاہیے کہ کیا یہ بات اللہ کی ہدایت کے مطابق ہے۔ چوتھا سبق ہمیں ملتا ہے کہ اللہ کی مخلوق کے ساتھ ظلم نہ کریں۔ اونٹنی کے واقعے میں اللہ تعالیٰ نے ایک واضح حکم دیا تھا کہ اسے نقصان نہ پہنچایا جائے۔ اسے ہمیں ایک وسیع اخلاقی سبق ملتا ہے، ہمیں جانوروں کے ساتھ رحم کا معاملہ کرنا چاہیے، ہمیں انسانوں کے حقوق کا خیال رکھنا چاہیے، ہمیں قدرتی وسائل کا ذمہ داری سے استعمال کرنا چاہیے، ہمیں زمین کو صرف اپنے فائدے کے لیے تباہ نہیں کرنا چاہیے۔ اللہ تعالیٰ نے ہمیں زمین پر ذمہ داری کے ساتھ زندگی گزارنے کا حکم دیا ہے۔ طاقت کا بہترین استعمال دوسروں کو دبانا نہیں بلکہ حفاظت کرنا ہے۔ قوم سمود کو مہلت دی گئی، انہیں واپس آنے کا موقع دیا گیا، لیکن انہوں نے اس موقع سے فائدہ نہیں اٹھایا۔ ہمیں اپنی زندگی میں بھی توبہ اور اصلاح کو مؤخر نہیں کرنا چاہیے۔ اگر ہمیں معلوم ہے کہ ہم سے غلطی ہوئی ہے تو آج ہی اسے درست کرنے کی کوشش کرنی چاہیے۔ اگر کسی کا حق مارا ہے تو اسے واپس کرنا چاہیے۔ اگر کسی سے زیادتی ہوئی ہے تو معافی مانگنی چاہیے۔ دانش مند انسان بحران کا انتظار نہیں کرتا، وہ اس سے پہلے ہی اپنا راستہ درست کر لیتا ہے۔ قوم سمود کا واقعہ آج ہماری زندگی میں بھی مختلف شکلوں میں نظر آ سکتا ہے۔ جب انسان اپنی بنائی ہوئی چیزوں پر فخر کرنے لگتا ہے اور اس اللہ کو بھول جاتا ہے جس نے اسے بنانے کی صلاحیت دی، تو یہ قوم سمود کے رویے سے ملتی جلتی کیفیت ہے۔ ایک کاروباری شخص اگر صرف منافع کے لیے لوگوں کے حقوق پامال کرے تو یہ خطرناک رویہ ہے۔ ایک باصلاحیت شخص اگر اپنی صلاحیت کی وجہ سے دوسروں کو حقیر سمجھنے لگے تو یہ تکبر ہے۔ ایک طاقتور شخص اگر کمزور لوگوں کے حقوق چھین لے تو یہ ظلم ہے۔ ایک معاشرہ اگر قدرتی وسائل کو صرف اپنے فائدے کے لیے استعمال کرے اور آنے والی نسلوں کے بارے میں نہ سوچے تو یہ ذمہ داری سے دوری ہے۔ اور کبھی ایسا بھی ہوتا ہے کہ کوئی شخص ہمیں مخلصانہ مشورہ دیتا ہے، ہم جانتے ہیں کہ اس کی بات درست ہے، لیکن صرف اس لیے قبول نہیں کرتے کیونکہ اس کو ماننے سے ہماری انا یا سہولت متاثر ہوتی ہے۔ حضرت صالح علیہ السلام کا واقعہ ہمیں ایک بہت سادہ مگر گہری حقیقت یاد دلاتا ہے، جو کچھ ہمارے پاس ہے وہ ہمیشہ کے لیے نہیں۔ ہماری دولت عارضی ہے، ہماری طاقت عارضی ہے، ہماری شہرت عارضی ہے، ہماری عمارتیں عارضی ہیں، ہماری کامیابی بھی عارضی ہے۔ اصل کامیابی یہ ہے کہ انسان اپنے رب کو پہچانے، اس کی نعمتوں کا شکر ادا کرے اور اس کے حکم کے سامنے جھک جائے۔ لسنرز، آج کی ایپیسوڈ میں ہم نے حضرت صالح علیہ السلام اور قوم سمود کے واقعے پر غور کیا۔ قوم سمود نے ایک نشانی کا مطالبہ کیا تھا، اللہ تعالیٰ نے انہیں اپنی قدرت کی ایک واضح نشانی عطا فرمائی، لیکن وہ نشانی ان کے لیے صرف حیرت کا سبب نہیں تھی، وہ ان کے لیے ایک امتحان تھی۔ انہیں حکم دیا گیا تھا کہ اللہ کی اونٹنی کو نقصان نہ پہنچائیں اور اللہ کی مقرر کردہ حدود کا احترام کریں، لیکن ان کے تکبر، سرکشی اور نافرمانی نے انہیں تباہی کی طرف پہنچا دیا۔ ان کے مضبوط گھر انہیں بچا نہیں سکے، ان کی طاقت انہیں نہ بچا سکی، ان کی دولت انہیں نہ بچا سکی، ان کی مہارت انہیں نہ بچا سکی۔ اس واقعے کا سب سے بڑا سبق یہی ہے کہ طاقت اگر عاجزی کے بغیر ہو تو خطرناک بن سکتی۔